مسلمان کے اندر سوپڑ کس طرح ہے؟ تو اندر ادم کریں دیا جی اس کو کمان دیا سب کوئی اسی ادم کی ہے اپنی طرح نے سکھ سان چڑے دور میری چل کے گرو کی اصل سربت مائی پائی ہاں گرو کی گوشت میں یہ تا ادم کئی کہہ رہے جی یہ کوئی ساڈے وقت ہو رہا جی گرو پڑے گا گرو کہے گا گروارے جا گرو کی کرپا ہوئے گی تو بانی پڑھ وہ تو سر گرو کدے بھی کہنا بانی نہ پڑھ گرو نہیں کہنا کہ ستسنگ نہ حجت ہے یہ من مت نہیں گرو تو پرہیز ہے جائے بگی ستسنگ کی جتنے ہر سال ہر نام بل یہ نہ کرتے بہان کہ میرے کی مت آپ گرو بانی پڑھائے گا آپ بچے گا کدے نہیں کیا بھی گرو آپ روٹی کھوائے گا وہ واسطے سارا اپرانا کرتے کرتے ساری سمگری بھی کر لیا جا کے پرشادہ تیار ہو جائے پرشادے واسطے اردو میں آدم بھوجن واسطے بھی جو تھی ادم کرے دیا جی اردو کمان دیا سکھ پیائیں دیا تو سب مل نان اتری کمائی کر سکھ کا کرم تیسرا کرم ہے اس واحگرو کا سمرن نانک اتری چنت جی چنتا بھی اب سان ہر ویلے چھاڑ دی رہی کلو کہہ دن دور ہو گیا کلی کا پتا جی نے تو سکھ نو مہان ادم میری ساس نے تے ادم دیا تو دنیا چاقاں پہ پنجاب کی دھرتی تھی کس طرح سنوارے اپجوالا بنا ہے سارے دیش نو ان ملتا ہے اتنی مرضی ٹیکنیکل ویو دے نال گرو نے تھوڑے اتنے بڑی بکی دنیا نے یہ سدھ کر دیتا ہے سارے دیش واسی خاص کر کے گرو کے سکھان کے اندر مہان واسی جڑے کام ہاتھ پاندے چڑھیاں گرو نے نانک نام چڑھی سدا کیونکہ نانک کے نام نال بابا جی بابا نم سنگھ جی مہاراج تیرے دو ارتھ کرتے نانک نام چڑھی کر جن کو دھن گرو نانک پاتشاہ جی کا نام ہے وہ بھی سدا چڑھتی کر یا نانک نام چڑھتی کلا جن کو گرو کا نام ہے وہ چڑھتی کلا رہ کے کسی کا برا نہیں سوچتا تیرے پانے سروس کا کرنی ہے سمرن دھرم کی کرت یہ بھی بندگی ہے بانی پڑھنی ہے واحگرو کا جاپ کرنا یہ بھی بندگی دان پور کرنا یہ بھی بندگی پانی لکھا کار کھائے کے سستو دے نانک رہا کچھ نانک چنیا کچھیاں جے بھر جانے کوئے سوتے چنی جان کی جوگی کا جب
योगी भी चुनी जा रही है जति सुनते चुनी ज्ञान की योगी का जत होए राजे चुनी न्याय की तिक्र ही का तत् दान गृहस्थी का धर्म है दान सुन दान सुन पीते संत माया दान मारन लगे बहुत ही माया है जी दंग मार दी है किस तरह होमे आ जाए कहीं माया का ही मनता है माया का ही मन पर नहीं यह तो वाहगुरु की बख्श यह तो वाहगुरु की दात ये वाहगुरु भी अर्पण करते हैं पानी चलता पवित्र रहा है तन चंगे पास गुरु के लेखे लगता रहे तो सुखदाई है दान पुन करना है सिमरन सत्संग काफिल है यह भी सिमरन स्वादन स्त्री पति की सेवा कर रही है यह भी बाबा जी बच्चन कर रहे ये कोई बीबी घर माड़ा फेरी रोटी का टाइम हो गया प्रसादा तैयार नहीं किया पति घर आया भगवान प्रसादा तैयार होया क्योंकि टाइम है रोटी का खाने उन्होंने कहा स्वामी मैं तो नाम से जपती रोटी आप पका के खाई बाबा जी कहते ये इसका नाम नहीं है ये मनमत तेरी माड़ा फेरी ये मनमत है नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना पुष्टा का त्याग करके पत्नी ने क्योंकि कम कर दिया या उन्हें कम किया तो उसने भोजन त्याग करना यह भी सिमरन है बाणी भी पढ़ती है हर टाइम सतगुरु जी ने पहले पहले हर कोई जा गए किसी महापुरुष ने गए सारी दुनिया सारे जा गई दूजे पैरे भोगी तीजे पैरे तस्कर जाके तस्कर के अंदर चोर तीजे पैरे तस्कर जाके चौथे पैरे जो वो समय योगी ने जाके वो सिख में जाकर हम पिछल राती जागर जाके की करना नाम दान इशनान जगह इशनान करना ते बह के जपना सपना नाम पुन नाम दान इशनान जगाए फिर मिठा बोलन नि विचरन नाम जप के बाणी पढ़ के नहीं कि लोगों ने झगड़े करता नहीं करता तेरे वर्गा तो नहीं मिठा बोलन ये अमृत पीता है तो रखना मिठास पड़ी है मिठा बोलन निर्जल निम्रता कर गुरु के सिख का मन नीवा तो मत पर अजकल उल्ट चल गया तो मन उच्चा हो गया तो मत नहीं तो ताइयों सिखी भी जी खुशबू है साढ़े अंदरों घट गई मिठा बोलन निर्चलन हथों दे के भला मनाए तो देखे तो शुक्र करना पाचा तेरी कृपा थोड़ा सोना खाऊ थोड़ा सोना तो थोड़ा पैसा भी नहीं लिखा सिखता है कर्म थोड़ा सोना तो थोड़ा पर मिकदार भी नहीं कितना थोड़ा समीए पे कितना थोड़ा खाइए जी अगे अठ रोटियां खाने तो सत खा ली जे जे बारह घंटे सौने तो दस घंटे सौनी कोई मिकदार नहीं कोई समीए ने बाबा जी की भी बेनती की बाबा नरसिंह सिंह जी महाराज बेनती की महाराज आपके पत्र बाबा जी कह लगे इतना थोड़ा खाओ जिने नाल सारा दिन शरीर पीड़े ही ना खते डिखा ही ना वो भी कोई खाने बाबे ने कहा है सबरत मिठे बनीए सुनिए सारे हर तुरसी मुख बोलने मारन नाल किए छत्ती अमृत भाव है जाको नजर करे बाबा होर खाना सुखी खुआर जित खाते तन पीड़िए मन में चले निकल वो खाने की खत जे मन विकारी बने आए हर वेले पीने
مسلمان روزے رکھتے ہیں، سکھ روز روزہ رکھتے ہیں، روزے کا مقصد یہ نہیں بھی خدا رب کوئی ہو جائے، روزے کا رکھنے کا مطلب ہے شریر کی شدھی، شریر کی شدھی. ڈاکٹر کو جانے ڈاکٹر صاحب بخار ہو گئے، کیوں ہو گئے؟ کھٹے نکال آؤ پر ایک دن فاقا کر رہے، دوائی مل گئی، اپنے آپ کے اندر ٹھیک ہو جائے. تو اسی طرح روزہ رکھنا ورت رکھنا یہ نہیں بھی کوئی ایک کرم ہے، نہیں صرف شریر کی شدھی ہوا ہے، شریر ٹھیک ہو جاتا ہے، پر گرو کا تو روز روزہ ہے، روز ورت رکھتا ہے. تو کہڑا تھوڑا کرم یہ شریر ٹھیک رہی، ڈاکٹر کو جانے نہیں پہنچا، بابا جی نے قتل کیتا، اتنا تھوڑا کھاؤ جہد شریر بوجھل ہی نہ ہو، اتنا تھوڑا سو جہد ساڈا امرت راستوں کی نہ، اتنا الف آہار الف سی، تھوڑا سونا کھاؤنا، تھوڑا بولن گرو پائے، ایک بہتا نہیں بول سارا دن گپا ہی نہیں پائے، تھوڑا یہ بھی گرمت ہے. پھر کھال کھائے سکرت کرے، کھانا کھا کے سکرت کرے، وڈا ہوئے نہ آپ کرائے گی، گرو نے وڈیائی بخشی ہے تو جناؤں کا نہیں، وڈیائیاں گرو ولواؤں گی ہیں. پھر ہمیں اچھ نہیں آزاد کرتا تو آگے آزاد تمہاری جیو پھر سب تیرا کو نانک سب تیری وڈیائی کوئی نہیں، یہ گرو بخش تو گرو کی وڈا ہوئے نہ آپ کرائے. پھر پیسہ نکل سات سخت مل گام دے رات دے نکل کر، یہ دو ٹائم دے میرے کرت بھی کرنی، کم کار بھی کرنا، امرت ویلے تو شام آ کے گرو نال جڑنا ہے، جس طرح تھی جڑ جڑ کے کرنا کی ہے، شبد سرت پر جا کرے گرو نے شبد کی وچار سننی تو کرنی، سدگر پرچے من پر چائے صرف آئسا بھی چاہے، پھر سکھ کا جیون آسا نراش آسا رہتا ہوا نہیں، کیونکہ جی آسا رکھیے تو جی نہ پوری ہوئے تو من بڑی چاہیے کر چلا آسا نراش سکھ ہے، ادم کرے جس طرح تھی ادم کی زندگی کا سروپ کی ہے. بابا جی بدل کرتے سن کر بندے تو بندگی جتر کٹ میں سا ہو، بندگی کا سروپ حکم ہے آپ کو، کیونکہ سروپ جتنے تک سروپ لکڑنا نہ بڑے اتنے تک من جڑتا ہے، تو نشانہ کوئی نہیں ہے نا سر، تو بندگی کا سروپ جا ہے وہ ہے حکم بھی سیکھ جا ہے، کرت بھی کرتا ہے، نام بھی جپتا ہے، بچیا نام بھی پیار کرتا ہے، سیر بھی کرتا ہے، ہستا بھی ہے، تنگے کپڑے بھی پاندا ہے، گرو نال بھی جڑتا ہے، یہ سب گرو کا روپ ہے. حکم منیے ہوئے پروان تا ختمے کار ہے، بس پائی صاحب نے تین دن واسطے کیا نہیں لیا، سید بدھو شاہ کو آ گیا چٹھی لے کے پیا کہتا ہے بدھو شاہ چھتی چٹھی پڑھ کے سنا کیونکہ میں گھر پہنچا. سید بدھو شاہ نے گرو کا حکم نامہ پڑھ کے سنایا، وہ لکھا ہوا کہ تم سے